0: है वह ऐसा करता है कि अपनी कृत दे च पूरे होया व्यापक है अगों फिर उसके गुण ने भय तो रहत वैर तो रहत है यह सारी वजाहत उस एक दी उस एक दा ही सारा विस्तार है। वह एक की है वो एक व्यक्ति ने एक ऐसी शक्ति है जो ओहंकार है तो ओहंकार का मतलब है उत्पत्ति करने वाला पालना करने वाला नाश करने वाला तीन शब्दों का जोड़ है अकार उकार मकार भाव ओहंकार इसकी वजाहत मैं काफी दफा थोड़े सामने कर चुके हैं क्योंकि कई दफा मंगला चरण आ जाता है कह ना सके को तू कद का थित वार ना जोगी जाने रुत मार ना कोई जाकर तासर टीको सहजे आपे जाने सोई साहब कहते सृष्टि भी अनादि एदा भी याद नहीं लगता कदों दी है किसी नु की पता ते जद कृत बारे नहीं पता ते करते बारे कौन अंदाजा लावे अनादि सत तो मुराद सती सदीवी हमेशा अनादि सत तो मुराद पूरन ते हुण पूरन दे की अर्थ करोगे पूरन दे अर्थ यही ने जिदा सिलसिला लगे ही ना कितों शुरू होंदा ते कित्थे खत्म होंदा कोई ना जाने तेरा केता के वड़े चीड़ा पूरन दा इतना ही मतलब है पूरन अगर सीमा दे चाहे वह पूरन नहीं है पूरन जो नाप तोल दे आ गया है वह पूरन नहीं है पूरन ओ जिदा नहीं पता चलता कितों शुरू होंदा है किथे खत्म होंदा है ओ जो एक है ओ ओंकार है और जो ओंकार है ओ सत है ओ जो सत है ओ गुरु है ओ एक चूंकि ओंकार है ओ एक सत है ओ एक ही गुरु है समूह जगत खंड ब्रह्मंड नो प्रेरणा देने वाला कौन ओ एक ऐसे वास्ते कलगीधर पातशाह ने कह दिता आद अंत एक है अवतारा सोई गुरु समझो हमार अपरम पर पार ब्रह्म परमेश्वर नानक गुरु मिलिया सोई जीव ओ गुरु है कहिंदे ने सागर दे जद उछाल पैदा होंदा है गर्मी करके तो बदल बनते ने सारी धरती जिहड़ी खुश्क है इनू हरा भरा करना है सागर नहीं करना है पर किवें करे सागर बदल बन के करता है परमात्मा शब्द बन के करता है सागर बदल बनता है ते बूंदा दे राही बरसदा है ते धरती नू सरसब्ज करता है ओ परमात्मा शब्द दी बूंद बनता है ते बरसदा है ते जीवां दे हिरदे च ज्ञान पैदा हुंदा है इस वास्ते शब्द परमात्मा रूपी सागर दियां बूंदा ने बदल ने इस शब्द नू कढ़ दिओ तां गुस्ताखी माफ गुरु अंगद पाई लैणा ने गुरु अंगद नहीं ने शब्द करके गुरु अंगद ने इस शब्द नू कढ़ दिओ तां गुस्ताखी माफ निथावियां दी थां निमाणियां दे मान गुरु अमरदास अमरू निथावे ने गुस्ताखी माफ करते ही है शब्द नू कढ़ दो ते शब्द करके वह निथावियां दी थां ने निमाणियां दे मान नेउटियां दी ओट ने शब्द घर बदलता रहा मल्ला पहला मल्ला दूजा मल्ला तीजा मल्ला चौथा यह घर बदलते रहे ते फिर जुगो जुग अटल घर गुरु ग्रंथ साहब जी महाराज विच आके ओ गुरु विराजमान हो गया ओ बूंद विराजमान हो गए और समुचे दुनिया नू फैजयाब कर रही है सरसब्ज कर रही है ये गल वखरी है कि बरखा तो बंजर जमीना लाभ नहीं उठा सकदियां पथरेली धरती लाभ नहीं उठा सकती जैसे कि इकबाल ने कह देता सी शमा हक से जो मुनव्वर हो वो ये महफिल न थी बारिश रहमत हुई पर जमी काबिल थी तो गुरु बदल है पर बदल वास्तविक की है सागर है इस वास्ते साहबां दी बाणी कहती आप नारायण कलाधार जग में परवरे इत नारायण है जो शब्द की कला धारण करके जगत देच प्रवेश ਆਉਂਦਾ ਹੈ, ਜਗਤ ਤੇ ਬਰਸਦਾ, ਜਗਤ ਦੇ ਉੱਤੇ ਇੰਜ ਰੋਸ਼ਨੀ ਰਹਿੰਦਾ। ਤੇ ਉਹ ਜਿਹੜਾ ਇੱਕ ਹੈ ਉਹ ਸੱਤ ਹੈ, ਉਹ ਜਿਹੜਾ ਇੱਕ ਹੈ ਉਹ ਓਅੰਕਾਰ ਹੈ, ਉਹ ਜਿਹੜਾ ਇੱਕ ਹੈ ਉਹ ਸੱਤ ਹੈ, ਔਰ ਉਹ ਜਿਹੜਾ ਇੱਕ ਹੈ ਉਹ ਗੁਰੂ ਹੈ। ਚਾਨਣਾ ਦੇਣ ਵਾਲਾ, ਪ੍ਰਕਾਸ਼ ਦੇਣ ਵਾਲਾ, ਗਿਆਨ ਦੇਣ ਵਾਲਾ, ਔਰ ਉਹ ਜਿਹੜਾ ਇੱਕ ਹੈ ਉਹ ਪ੍ਰਸਾਦ ਹੈ, ਦਿਆਲੂ ਹੈ, ਦਇਆ ਦੀ ਮੂਰਤੀ। ਇੱਕ ਤੋਂ ਗੱਲ ਆਰੰਭ ਹੁੰਦੀ ਹੈ ਮੂਲ ਮੰਤਰ ਦੀ, ਤੇ ਪ੍ਰਸਾਦ ਤੇ ਸਮਾਪਤੀ ਹੁੰਦੀ ਹੈ ਪੂਰਾ ਮੂਲ ਮੰਤਰ। ਮੂਲ ਮੰਤਰ ਦਾ ਪਹਿਲਾ ਅੱਖਰ ਇੱਕ, ਅਖੀਰਲਾ ਪ੍ਰਸਾਦ। ਉਹ ਜੋ ਇੱਕ ਹੈ, ਸਰਬੱਤ ਗੁਣਾਂ ਦਾ ਮਾਲਕ ਹੈ, ਸਰਬੱਤ ਸ਼ਕਤੀ ਦਾ ਮਾਲਕ ਹੈ, ਉਹਦਾ ਵਿਸ਼ੇਸ਼ ਤੇ ਮੂਲ ਗੁਣ ਹੈ ਪ੍ਰਸਾਦ, ਦਿਆਲੂ, ਬਖਸ਼ਿੰਦ। ਉਹਦੇ ਚ ਕਠੋਰਤਾ ਨਹੀਂ ਹੈ, ਉਹ ਤੇ ਸਦੀਵੀ ਬਖਸ਼ਿਸ਼ ਕਰਦਾ ਹੈ। ਇਹ ਗੱਲ ਵੱਖਰੀ, ਮੈਂ ਅੱਖਾਂ ਬੰਦ ਕਰ ਲਵਾਂ ਤੇ ਸੂਰਜ ਦੀ ਰੋਸ਼ਨੀ ਨਾਲ ਮੇਰਾ ਸੰਬੰਧ ਟੁੱਟ ਜਾਏਗਾ, ਲੇਕਿਨ ਇਹਦਾ ਇਹ ਮਤਲਬ ਤੇ ਨਹੀਂ ਕਿ ਸੂਰਜ ਦੀ ਰੋਸ਼ਨੀ ਨਹੀਂ ਰਹੇਗੀ। ਉਹ ਤੇ ਰਹੇ, ਉਹ ਤੇ ਹੈ, ਸੂਰਜ ਦੀ ਰੋਸ਼ਨੀ ਤੇ ਹੈ। ਇਸੇ ਤਰੀਕੇ ਨਾਲ ਮੈਂ ਪਿੱਠ ਮੋੜ ਕੇ ਬੈਠ ਜਾਵਾਂ, ਮੈਂ ਉਸ ਪਰਮ ਸ਼ਕਤੀ ਨੂੰ ਭੁਲਾ ਕੇ ਬੈਠ ਜਾਵਾਂ, ਉਹਦੀ ਬਖਸ਼ਿਸ਼ ਨਾਲ ਮੇਰਾ ਸੰਬੰਧ ਟੁੱਟ ਜਾਏਗਾ। ਬਖਸ਼ਿਸ਼ ਤੇ ਉਸਦੀ ਹੈ, ਬਖਸ਼ਿਸ਼ ਤੇ ਉਸਦੀ ਸਦੀਵੀ ਬਰਸਰੀ। ਸਤਿਗੁਰ ਸਦਾ ਦਿਆਲ ਹੈ ਭਾਈ, ਇਹ ਨਹੀਂ ਕਿ ਸਵੇਰੇ ਦਇਆ ਕਰਦਾ ਤੇ ਸ਼ਾਮੀ ਨਹੀਂ, ਸਦਾ ਦਇਆ ਕਰਦਾ ਤੇ ਸਦ ਬਖਸ਼ਿੰਦ ਹੈ, ਸਦੀਵੀ ਜੋ ਹੈ ਬਖਸ਼ਿਸ਼ਾਂ ਦਿੰਦਾ। ਤੋ ਉਹ ਇੱਕ ਹੈ, ਉਹ ਓਅੰਕਾਰ ਹੈ, ਉਹ ਸਤ ਹੈ, ਉਹ ਗੁਰੂ ਹੈ, ਉਹ ਪ੍ਰਸਾਦ ਹੈ। ਇਹ ਸ਼ਬਦ ਦਾ ਵਾਰ ਦਾ ਮੰਗਲਾ ਚਰਨ ਹੈ, ਅੱਗੇ ਆਪ ਸਰਵਨ ਕਰੋ। ਹਾਂਜੀ, ਕਾਵਿ ਰਚਨਾ ਜਿਹੜੀ ਹੈ ਉਹਨੂੰ ਸਲੋਕ ਆਖਦੇ ਨੇ। ਕਾਵਿ ਰਚਨਾ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦੇ ਜਿਹੜੇ ਨੇ ਦੋਹਰੇ ਸਲੋਕ ਔਰ ਛੰਦ, ਪਦੇ, ਮੰਗਲ, ਇਹ ਕਾਵਿ ਸ਼ੈਲੀ ਹੈ ਬਕਾਇਦਾ। ਜਿਵੇਂ ਉਰਦੂ ਦੇ ਚ ਗਜ਼ਲ ਹੈ, ਨਜ਼ਮ ਹੈ, ਕਿੱਤਾ ਹੈ, ਰੁਬਾਈ ਹੈ, ਇਸ ਤਰ੍ਹਾਂ ਗੁਰਬਾਣੀ ਜਿਹੜੀ ਕਾਵਿ ਸ਼ੈਲੀ ਹੈ ਇਹਦੇ ਚ ਸਲੋਕ ਨੇ, ਦੋਹੇ ਨੇ ਔਰ ਸਵਈਏ ਨੇ। ਬਾਅਦ ਵਿਚ ਆਪਣਾ ਪੂਰਨ ਗੁਰਮਤ ਸਾਹਿਤ ਦੇਖੀ, ਉਹਦੇ ਚ ਕਵਿਤਵੀ ਹੈਗੇ ਨੇ, ਸਵਈਏ ਹੈ ਨੇ, ਛੰਦ ਨੇ ਔਰ ਤਰ੍ਹਾਂ ਤਰ੍ਹਾਂ ਦੇ ਪਦੇ ਨੇ। ਇਹ ਗੁਰੂ ਘਰ ਦੀ ਕਾਵਿ ਸ਼ੈਲੀ ਹੈ। ਤੋ ਇਹ ਜਿਹੜੀ ਅਗਲੀ ਕਾਵਿ ਸ਼ੈਲੀ ਹੈ ਇਸ ਨੂੰ ਸਲੋਕ ਕਹਿੰਦੇ ਨੇ, ਸਾਹਿਬ ਗੁਰੂ ਅਮਰਦਾਸ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਉਚਾਰਨ ਕੀਤਾ ਹੋਇਆ। ਹਾਂਜੀ,
1: ਸੇਵਾ ਤੇ ਸੁਪਾਈਆ ਪੁਰਥੈ ਸੁਖ ਨਾ ਪਾਲ।
0: ਮਨੁੱਖ ਦੀ ਖੋਜ, ਮਨੁੱਖ ਦੀ ਟੋਲ ਕਹਿੰਦੇ ਨੂੰ ਪਰਮਾਤਮਾ ਦੀ ਨਹੀਂ ਹੈ, ਸੁਖ ਦੀ ਹੈ। ਬਗੌਰ ਮੁਤਾਲਾ ਕਰੀਏ ਤੇ ਮਨੁੱਖ ਨੂੰ ਮਿੱਤਰ ਨਹੀਂ ਚਾਹੀਦੇ, ਸੁਖ ਚਾਹੀਦਾ। ਤੇ ਜੇ ਮਿੱਤਰਾਂ ਤੋਂ ਸੁਖ ਨਾ ਮਿਲੇ ਤੇ ਮਿੱਤਰਤਾ ਦੁਸ਼ਮਣੀ ਵਿੱਚ ਬਦਲਦੇ ਆ, ਦੇਰ ਨਹੀਂ ਲੱਗਦੀ। ਮਨੁੱਖ ਨੂੰ ਭਰਾ ਨਹੀਂ ਚਾਹੀਦੇ, ਸੁਖ ਚਾਹੀਦਾ। ਔਰ ਭਰਾਵਾਂ ਤੋਂ ਸੁਖ ਨਾ ਮਿਲੇ ਤੇ ਖਿਮਾ ਕਰਨੀ, ਮੈਂ ਉਹ ਭਰਾ ਦਿਖਾ ਦਿਆਂ ਤੁਹਾਨੂੰ, ਇੱਕੋ ਹੀ ਸ਼ਹਿਰ ਚ ਰਹਿੰਦੇ ਨੇ, ਇੱਕੋ ਹੀ ਘਰ ਚ ਰਹਿੰਦੇ ਨੇ, ਸਤਿ ਸ੍ਰੀ ਅਕਾਲ ਵੀ ਨਹੀਂ ਬੁਲਾਉਂਦੇ, ਮੂੰਹ ਮੋੜ ਕੇ ਬੈਠੇ ਨੇ, ਮੁਕੱਦਮੇਬਾਜ਼ੀਆਂ ਤੱਕ ਚੱਲਦੀਆਂ ਨੇ। ਮਨੁੱਖ ਨੂੰ ਭਰਾ ਦੀ ਲੋੜ ਨਹੀਂ ਹੈ, ਮਨੁੱਖ ਨੂੰ ਸੁਖ ਦੀ ਲੋੜ ਹੈ। ਸੁਖ ਨਹੀਂ ਮਿਲੇਗਾ ਤਾਂ ਭਰਾ ਦਾ ਸੰਬੰਧ ਟੁੱਟ ਜਾਏਗਾ। ਮਨੁੱਖ ਨੂੰ ਪਤੀ ਜਾਂ ਪਤਨੀ ਨਹੀਂ ਚਾਹੀਦੀ, ਸੁਖ ਚਾਹੀਦਾ। ਨਾ ਸੁਖ ਮਿਲਿਆ ਨੌਬਤ ਤਲਾਕ ਤੱਕ ਪਹੁੰਚੇਗੀ। ਹਜ਼ਾਰਾਂ ਕੇਸ ਸਾਡੇ ਦੇਸ਼ ਦੀਆਂ ਅਦਾਲਤਾਂ ਚ ਵੀ ਨੇ, ਤਲਾਕ, ਕਿਧਰੇ ਪਤਨੀ ਨੇ ਤਲਾਕ ਮੰਗਿਆ, ਕਿਧਰੇ ਪਤੀ ਨੇ ਮੰਗਿਆ। ਤੇ ਯੂਰਪ ਦੇਸ਼ ਤੇ ਅੱਧੀਆਂ ਸ਼ਾਦੀਆਂ ਦਾ ਤਲਾਕ ਹੋ ਜਾਂਦਾ, ਤਲਾਕ ਤੱਕ ਜਾ ਪਹੁੰਚਦੀਆਂ। ਬੰਦੇ ਨੂੰ ਪਤਨੀ ਨਹੀਂ ਚਾਹੀਦੀ, ਬੰਦੇ ਨੂੰ ਪਤੀ ਨਹੀਂ ਚਾਹੀਦਾ, ਸੁਖ ਚਾਹੀਦਾ। ਸੁਖ ਨਹੀਂ ਮਿਲਿਆ ਤਾਂ ਪਤਨੀ ਦਾ ਰਿਸ਼ਤਾ ਵੀ ਗਿਆ, ਪਤੀ ਦਾ ਵੀ ਗਿਆ। ਤੇ ਅਗਾਂਹ ਚੱਲ ਕੇ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਮਨੁੱਖ ਨੂੰ ਧਨ ਨਹੀਂ ਚਾਹੀਦਾ, ਸੁਖ ਚਾਹੀਦਾ। ਕਿਸੇ ਰੋਗ ਦੇ ਚ ਬੰਦਾ ਤੜਪ ਰਿਹਾ, ਬਹਿਬਲ ਹੈ, ਤੇ ਡਾਕਟਰ ਨੂੰ ਕਹਿੰਦਾ ਜਿੰਨਾ ਧਨ ਤੈਨੂੰ ਚਾਹੀਦਾ ਲੈ, ਮੈਨੂੰ ਇਸ ਰੋਗ ਤੋਂ ਮੁਕਤ ਕਰ, ਇਹ ਲੈ ਧਨ। میں دھن قربان کرنا تو مینو ٹھیک کر. کسے ڈاکو نے سینے تے آ کے پسٹل رکھ دیتا ہے تے آخیا جیب جتنا تن ہے دے دن. کہندا اے لے تو میری جان چھڈ. اے لے جتھے بندے نو دس پے کہ ہن تن تو بھی سکھ نہیں ملدا, دھن نو تیاگ رہے ہاں, دیر نہیں لگدی. اس دیش دے تے بڑے بڑے راجے مہاراجے نے تن نو ٹھوکر مار دیتی, کہہ دیتا بھائی یہ کوئی لبے ہی نہیں سانو, سکھ تے ملے ہی نہیں. اور دو لفظ ہور میں کہہ دیا, بندے نو یہ تن بھی نہیں چاہیے, یہ زندگی نہیں چاہیے, سکھ چاہیے. اگر سکھ نہیں ملیا تو خودکشی کردیا بھی دیر نہیں لگتی, اس تن نو گھات کردیا بھی دیر نہیں لگتی. روز تسی اخباراں چ پڑھ لو فلانے نے خودکشی کر لی, فلانے نے آتم گھات کر لیا. مینو پرانی گاتھا یاد آ گئی علی گڑھ دی, گینی امر سنگھ جی چاکر یو پی سکھ مشن دے ادو انچارج سن. شامی آپ سیر کرن نو جا رہے سے تے ایک نوجوان سامنے پنڈ چو بھجے ہوا آ رہا سی, تے سامنے دو جو ہے لائن سن ریل دیاں آن جان دیاں, تے فرخاباد ایکسپریس آ رہی سی. وہ بجیا بجے آیا تے لائن دے کول کھڑا ہو گیا تے اسی دوروں دیکھ رہے سی, وہ لولے آ رہے سی بھی شاید سامنے گڈی آ رہی ہے, اس واسطے کھڑا ہو گیا. پر گڈی اجے دور سی, پر جیسے گڈی بالکل نیڑے آئی نا تے لائن دے تے لیٹ گیا. جتنے کوئی ادم کرے اپرالا کرے اس تک پہنچے, گڈی تے لنگ گئی, ٹکڑے ٹکڑے ہو گئے. بجے ویسے گئے اجے خون دے گرمائی سی, باویں ٹکڑے ہو گئے. تو میں دیکھیا بول رہا سی, اے تڑ کٹیا جا رک بول رہا سی, گالاں کڈ رہا سی اپنے برا نو. اس تو اندازہ لا لیا کہ گھروں لڑ کے آ رہے, برا نال جھگڑا ہو گیا, پرجائی نال جھگڑا ہو گیا. وہ بولاں تو اندازہ لایا, سہجے سہجے دم توڑ گئے. اتھے میں اندازہ لایا کہ بندہ جب سوچتا ہے کہ اس تن دے ہوندیا مینوں سکھ نہیں ملیا, اس تن نو کی کرنا ہے, ایک پاسے سٹ. بندے نو سکھ چاہیدا ہے. تے ہن میں عرض کراں, سکھ نہ اس تن تو ملدا ہے, نہ دھن تو ملدا ہے, نہ پتراں تو ملدا ہے, نہ متری متراں تو ملدا ہے, نہ پتی تو ملدا ہے, نہ پتنی تو ملدا ہے. یہ سب سادھن نے, لکش نہیں ہے, منزل مقصود نہیں. تا سکھ کس تو ملدا ہے؟ میں انج کہہ دیا کہ سکھ کسے تو ملدا نہیں, چونکنا نہ. سکھ دا دوجا نا ہے پرماتما. پرماتما تو سکھ نہیں ملدا, پرماتما ملدا ہے تے سکھ ملدا, یا انج کہہ لو سکھ ملدا ہے تے پرماتما ملدا ہے, انج کہہ لو. سکھ دا ہی نام پرماتما, اور کس دا نام پرماتما ہے؟ اور کس نو پرماتما کہو گے؟ رج کے کوشش کر لو, جگت تو سکھ تے ملدا نہیں. تن کٹھا ہو گیا, سمپدا کٹھی ہو گئی ہے, شان شوکت بن گئی ہے, ستا ہے, سکھ تے ملدا نہیں. سکھ دا ہی دوجا نام پرماتما ہے. پرماتما دا نام ہی سکھ ہے. سورج دا ملنا ہی روشنی دا ملنا ہے, سکھ دا ملنا ہی پرماتما دا ملنا ہے, پرماتما دا ملنا ہی سکھ دا ملنا ہے. تو ہن سکھ کیویں ملے؟ صاحب گرو امرداس جی مہاراج جو ہے دسدے نے پاون پوتر اس بانی دے راہیں, آپ سرون کرو کہ کیویں جو ہے سکھ دی پراپتی کیتی جا سکتی. ہاں جی,
1: گر سیوا تے سکھ پائیا, پورکھا سکھ نہ پال.
0: تو سکھ دی ٹول کسے ہور پاسے نہ کرے, گل وکری متراں دی ٹول ضرور کر, اور تن سمپدا دی ٹول ضرور کر. اس دے نال تے بنا تیری اپجیوکا نہیں چلے گی, اور سلسلے جٹا, ٹول کر. پر توں اے آکھیں کہ ہن متراں چوں مینوں سکھ چاہیدا ہے, دھن توں مینوں سکھ چاہیدا ہے, پتراں توں مینوں سکھ چاہیدا ہے, پروار توں مینوں سکھ چاہیدا ہے. صاحب کہندے نے ہور تے سکھ نہ بھال, ہور کسے پاسے سکھ لبن دی کوشش کر ہی نہ, تو ٹول کر ہی نہ. جے سکھ لبنا ہے تے سکھ لبے گا گرو دی سیوا وچوں. پر ہن سوال اے پیدا ہوندا ہے, گرو دی سیوا کی ہے؟ بس اس سیوا دا تھوڑا جہا میں خلاصہ کرنا ہے تاکہ گل سپشٹ ہو جائے. گرو دی سیوا کی ہے؟ یہ دوجی پنکتی کھول دی ہے. کی سیوا ہے؟ کس طرح سیوا کرو گے؟ क्योंकि सेवा करने वाले भी बथेरे मैं दुखी देखे ने। एक कहता मैं कौम की सेवा पे करना, एक कहता मैं गुरुद्वारे की सेवा पे करना, एक कहता मैं लंगर की सेवा पे करना, तो यह भी मैं रोंदे पिटदे देखे ने गुस्ताखी माफ क्षमा करने। सेवा की है तो यह दूजी पंक्ति च गुरु अमरदास जी महाराज ने आप ही खोले है, आप जो है सरवण करो। हां जी
1: गुर का शब्द मन भेदिया सदा वसै हर नाल।
0: गुरु की मूल सेवा की है कि गुरु शब्द देच अपना मन परो ले, गुरु दे शब्द देच अपना मन जोड़ ले। हर की टहल कमावनी जपिए प्रभ का नाम, उदी याद नू हिरदे च वसा ले। जिथे गुरु की सेवा की गल आवे ना, इस सेवा का मतलब है सिमरन, इन्नी मैरज कर दें। ते जिथे गुरु की सेवा की गल ना आवे, उथे सेवा का मतलब है संसार की सेवा। सेवा संसार की करनी है, सिमरन गुरु का करना है, सिमरन निरंकार का करना है। तो हुण थोड़ा जिहा मैं होर भी खुलासा कर दें। सेवा की लोड़ दुनिया नू है, गुरु नू नहीं है, परमात्मा नू नहीं है। परमात्मा ते साड़ी सेवा पे करदा है, सूरज बन के सानू रोशनी पे देंदा है, परमात्मा ही दे रहा है, और कौन दे रहा है, साड़ी सेवा पे करदा है। धरती बन के सानू रहण दी थां ते उपजीविका पे जुटांदा है। पवन बन के परमात्मा, ये परमात्मा साड़ी सेवा पे करदा है। हुण खुले रूप च मैं कहां, सेवा दी लोड़ पैंदी है उसनू जिहड़ा छोटा है, सिमरन उसदा करना है जो वड्डा है, सेवा उसदी करनी है जो छोटा है। इनू समझना है, जिहड़ा वड्डा उहदी की सेवा करोगे, परमात्मा नू भोजन छकाओगे उहनू भुख ही नहीं लगती, उहदी मुठ्ठी चाह पी करोगे उहदा शरीर ही नहीं है, निराकार है, उहनू वस्त्र पहनाओगे लोड़ ही नहीं है, की सेवा करोगे उहदी। इनू समझना है, विच दुनिया सेव कमाईए, सेव दुनिया दी, सेवा दुनिया दी। गुरु रामदास जी ने, गुरु अर्जन देव जी महाराज ने महान तीर्थ बनाया दुनिया की सेवा लई। लोकी आन इना दी मन दी मैल धोले, इना दी तन दी मैल धोले, ते सेवा और की है। मां की करदी बच्चे दी मैल धोंदी और की है। जे गुरु भी साड़ी मैल धो रहा है ते साड़ी सेवा पे करदा है, ते सेवा ते छोटे दी करी दी है, इन्नी मैरज करदे छोटे दी करी दी। शब्द रचना और परमात्मा दी दैवी शक्तियां साड़ी सेवा दे च लीन ने, साड़ी सेवा कर रही ने। सेवा होंदी है जो अपने तो छोटा है पिछे, हुण मां बाप बच्चे की सेवा ही करते हैं, और की है ना, सेवा करन ते बच्चा जिंदा रह सकता है। यकीन जानो, परमात्मा सूरज बन के सानू रोशनी ना देवे असी जिंदा रह सकांगे, परमात्मा पौन बन के सानू प्राण ना देवे ते क्या जिंदा रह सकांगे। ते सब परमात्मा इंज साडी सेवा पिया करदा है जिवें मां बाप मासूम बच्चे की सेवा करदे ने। फिर मां बाप बुढ़े हो जांदे ने, कमजोर हो जाते हैं, बच्चा जवान हो जाता है, ताकतवर हो जाता है। हुण ताकतवर नूं चाहिए कमजोर की सेवा करे, हुण मां बाप कमजोर हो गए उनकी सेवा करे। सेवा तो कमजोर की होंगी है, सेवा निर्बल की होंगी है, सेवा कमजोर की होंगी है। इसनों मैं अपने ढंग नाल जो है थोड़ा जिहा सोचा, हो सकता गलत होवे, पर आपस में बैठ के विचार वटांदरा ते कर सकते हैं। सेवा कमजोर की होंगी है, सेवा निर्धन की करांगे, सेवा निर्गुण की करांगे, सेवा निर्बल की करांगे, और किस की करांगे। तो मैं फिर अर्ज करा, सेवा वो ही कर सकता जो सिमरन करता है, सिमरन उसका करना है जो अगे है, साथों वड्डा है। इस वास्ते साहिब कहिंदे जे झात मारनी होवे, याद करना होवे, तां अगां कू तरांग पिछा फेर ना मोड़ा, नानक सिंज एह आवार बौड़ ना होवे जन्मड़ा। सिमरन उसका कर जो अगे ही है, ते सेवा उसकी कर जो जिहड़ा तेरे तो पिछे रह गया है, कला दे च, गुण दे च, धन दे च, संपदा दे च, किसी पहलू च जिहड़ा पिछे रह गया उसकी सेवा कर। ते जिहड़ा पिछे है उसकी सेवा क्यों करनी है, ताकि अगे आवे, बराबरी ते आवे। तो हुण मैं अर्ज करा, राजनीतिक सेवा नहीं कर सकता, वो तो इतना दुष्ट हुंदा, वो सेवा किस तरह करेगा। सेवा करे तो बराबरी ते आएगा, तो राजनीतिक बराबरी ते किसी नूं नहीं रखता। राजनीतिक ते धक्का मारदा है, दूर चला जाए। राजनीतिक दुनिया दे च नंबर दो नूं बिल्कुल नहीं बर्दाश्त किया जाता, जिहड़ा पिछे खड़ा है उहनूं पिछे सुटिया जाता है। और जिहड़ा अगे निकलण की कोशिश करे उहदी निंदा। मैं अपने ढंग नाल एक होर सिलसिला देखा, यूरोप की दुनिया दे च थां थां ते मजाक उड़ाया जाता है यहूदियां दा, और इस देश दे च मैं देखा ਥਾਂ ਥਾਂ ਤੇ ਮਜ਼ਾਕ ਦੀਆਂ ਗੱਲਾਂ ਬਣਾਈਆਂ ਇਹਨਾਂ ਨੇ ਸਿੰਘਾਂ ਨਾਲ, ਸਰਦਾਰਾਂ ਨਾਲ। ਯੂਰਪ ਦੇ ਚ ਵੀ ਮਜ਼ਾਕ ਹੈ, ਜਿਹੜੀ ਮਜ਼ਾਕ ਇਸ ਦੇਸ਼ ਦੇ ਸਿੱਖਾਂ ਨਾਲ ਹੈ, ਵੀ ਸਿੱਖਾਂ ਸ਼ਾਹੀ ਨਹੀਂ ਚਲੇਗੀ, ਜਾਂ ਦੁਸ਼ਟ ਕੁਝ ਹੋਰ ਤਰੀਕੇ ਨਾਲ ਭੱਦੀ ਮਜ਼ਾਕ ਵੀ ਕਰਦੇ ਨੇ। ਬਾਹਰ ਯੂਰਪ ਦੇ ਦੇਸ਼ਾਂ ਚ ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਮਜ਼ਾਕ ਯਹੂਦੀਆਂ ਨਾਲ ਹੈ। ਯਹੂਦੀ ਯੂਰਪ ਦੇ ਤਮਾਮ ਵਿਆਪਾਰਕ ਮਰਕਜ਼ ਦੇ ਉੱਤੇ ਛਾਏ ਹੋਏ ਨੇ, ਕਰੋੜਾਂ ਪਤੀ ਨੇ, ਅਰਬਾਂ ਪਤੀ ਨੇ। ਯਹੂਦੀ ਚੋਟੀ ਦੇ ਸਾਇੰਸਦਾਨ ਨੇ, ਸਾਇੰਸ ਦੀ ਉਪਲਬਧੀ ਤੇ ਵੱਡੀ ਤੋਂ ਵੱਡੀ ਜਿਹੜੀ ਤਰੱਕੀ ਅਮਰੀਕਾ ਚ ਹੋ ਰਹੀ ਹੈ, ਰਸ਼ੀਆ ਚ ਹੋ ਰਹੀ ਹੈ, ਸਭ ਯਹੂਦੀ ਨੇ। ਕਰੀਬਨ ਕਰੀਬਨ 90% ਯਹੂਦੀ ਨੇ। ਵਿਆਪਾਰਕ ਕੇਂਦਰ ਤੇ ਬੜੇ ਬੜੇ ਕਾਰਖਾਨੇ ਸਭ ਯਹੂਦੀਆਂ ਦੇ ਚ, ਤੇ ਜਿਹੜਾ ਹੁਣ ਅੱਗੇ ਲੰਘਿਆ ਨਾ, ਧਨ ਦੇ ਚ, ਗੁਣ ਦੇ ਚ, ਕਲਾ ਦੇ ਚ, ਬੰਦੇ ਦੇ ਮਨ ਚ ਘਿਰਣਾ ਪੈਦਾ ਆਉਂਦੀ ਹੈ, ਈਰਸ਼ਾ, ਕਿਉਂ ਅੱਗੇ ਲੰਘੇ। ਹੁਣ ਚਾਹੀਦਾ ਤੇ ਤੂੰ ਆਪ ਉਦਮ ਕਰ, ਤੂੰ ਵੀ ਅੱਗੇ ਲੰਘ, ਤੈਨੂੰ ਕਿਸ ਨੇ ਰੋਕਿਆ? ਪਰ ਈਰਸ਼ਾਲੂ ਕੀ ਕਰੇਗਾ? ਨਿੰਦਾ, ਬਹੁੰਜ ਤੋਂ ਇਸ ਨੂੰ ਪਿੱਛੇ ਸੁੱਟ ਨਹੀਂ ਸਕਦੇ, ਕਰੋ ਨਿੰਦਾ। ਤੋ ਸਾਰਾ ਦੇਸ਼ ਹੱਥ ਧੋ ਕੇ ਪੈ ਗਿਆ ਸਿੱਖਾਂ ਦੀ ਨਿੰਦਾ ਕਰਨ ਦੇ ਚ, ਦੇਸ਼ ਦਾ ਰੇਡੀਓ, ਦੇਸ਼ ਦਾ ਟੀਵੀ, ਦੇਸ਼ ਦੇ ਅਖਬਾਰ, ਦੇਸ਼ ਦੇ ਸਾਹਿਤਕਾਰ, ਦੇਸ਼ ਦੇ ਜੋ ਹੈ ਕਲਮ ਦੇ ਧਨੀ, ਜ਼ਬਾਨ ਦੇ ਧਨੀ, ਦੇਸ਼ ਦੇ ਸੱਤਾਧਾਰੀ ਇੱਕ ਜ਼ਬਾਨ ਹੋ ਕੇ ਇਸ ਛੋਟੀ ਜਿਹੀਆਂ ਕੌਮ ਦੇ ਪਿੱਛੇ ਪੈ ਗਏ। ਇਸ ਗੱਲ ਨੂੰ ਮੰਨਣਾ ਪਏਗਾ ਸਾਹਿਤਕ ਢੰਗ ਨਾਲ ਔਰ ਮਨੋਵਿਗਿਆਨਿਕ ਢੰਗ ਨਾਲ ਕਿ ਇਹਨਾਂ ਨੇ ਕਬੂਲ ਕਰ ਲਿਆ ਇਹ ਕੌਮ ਬਹੁਤ ਅੱਗੇ ਹੈ, ਬਹੁਤ ਅੱਗੇ ਹੈ, ਗੁਣ ਦੇ ਚ, ਕਲਾ ਦੇ ਚ, ਦਾਨ ਦੇ ਚ, ਗਿਆਨ ਦੇ ਚ, ਸਮਰੱਥਾ ਦੇ ਚ, ਹਰ ਗੱਲ ਦੇ ਚ ਅੱਗੇ ਹੈ। ਅੱਗੇ ਹੈ ਕੌਮ, ਉਸ ਨੂੰ ਕਿਸ ਤਰ੍ਹਾਂ ਪਛਾੜੀ ਹੈ? ਤੋ ਨਿੰਦਾ, ਜਦ ਤੁਸੀਂ ਬੈਠ ਕੇ ਕਿਸੇ ਦੀ ਨਿੰਦਾ ਕਰੋ ਨਾ, ਸਮਝ ਲੈਣਾ ਉਹ ਬੰਦਾ ਤੁਹਾਡੇ ਕੋਲ ਕਿਸੇ ਨਾ ਕਿਸੇ ਗੱਲ ਚ ਅੱਗੇ ਹੈ, ਵਰਨਾ ਨਿੰਦਾ ਕਰਨ ਦੀ ਲੋੜ ਹੀ ਕੀ? ਜਿਹੜਾ ਹੈ ਹੀ ਸਾਡੇ ਪਿੱਛੇ ਉਹਨੂੰ ਭੰਡਣ ਦੀ ਕੀ ਲੋੜ ਹੈ? ਭੰਡਣ ਦੀ ਤਾਂ ਲੋੜ ਉਸ ਨੂੰ ਪੈਂਦੀ ਜਿਹੜਾ ਸਾਥੋਂ ਅੱਗੇ ਹੈ। ਬਗੌਰ ਮੁਤਾਲਾ ਕਰਕੇ ਵੇਖ ਲੈਣਾ, ਜਿਹੜਾ ਹੈ ਹੀ ਮੈਥੋਂ ਪਿੱਛੇ, ਮੈਂ ਉਹਦੀ ਕੀ ਨਿੰਦਾ ਕਰਾਂਗਾ? ਨਿੰਦਾ ਤੇ ਉਸਦੀ ਕਰਾਂਗਾ ਜਿਹੜਾ ਮੈਥੋਂ ਅੱਗੇ ਲੰਘ ਗਿਆ ਕਿਸੇ ਤਰੀਕੇ ਨਾਲ। ਤੋ ਯੂਰਪ ਦੇ ਦੇਸ਼ਾਂ ਦੇ ਚ ਨਿੰਦਾ ਹੈ ਯਹੂਦੀ ਦੇ, ਕਿਉਂਕਿ ਧਨ ਦੇ ਚ ਬਹੁਤ ਅੱਗੇ ਲੰਘ ਗਿਆ, ਕਾਰਖਾਨੇ ਉਸਦੇ, ਵਪਾਰਕ ਮਰਕਜ਼ ਉਸਦੇ, ਸਾਇੰਸ ਦੀ ਦੁਨੀਆਂ ਦੇ ਚੌਛਾਇਆ ਹੋਇਆ, ਉੱਥੇ ਯਹੂਦੀਆਂ ਦੀ ਨਿੰਦਾ, ਇੱਥੇ ਸਿੱਖਾਂ ਦੀ ਨਿੰਦਾ। ਤੋ ਕਰੀਬਨ ਕਰੀਬਨ ਯੂਰਪ ਨੇ ਕਬੂਲ ਕਰ ਲਿਆ ਯਹੂਦੀ ਬਹੁਤ ਅੱਗੇ ਨੇ, ਈਰਸ਼ਾ ਕਰਕੇ ਨਿੰਦਾ ਕਰ ਦੇਣ, ਭਾਈ ਉਂਝ ਤੇ ਇਹਨਾਂ ਨੂੰ ਪਿੱਛੇ ਸੁੱਟਣਾ ਬੜੀ ਔਖੀ ਗੱਲ ਹੈ, ਉਹ ਨਿੰਦਾ ਕਰੋ। ਤੇ ਇਸ ਦੇਸ਼ ਵਾਸੀਆਂ ਨੂੰ ਵੀ ਇਸ ਗੱਲ ਦਾ ਪਤਾ ਹੈ ਵੀ ਇਹਨਾਂ ਨੂੰ ਪਿੱਛੇ ਰੱਖਣਾ ਬੜੀ ਔਖੀ ਗੱਲ ਹੈ, ਤੇ ਟਰਾਂਸਪੋਰਟ ਦੇ ਚ ਅੱਗੇ, ਵਿਆਪਾਰ ਦੇ ਚ ਅੱਗੇ, ਖੇਤੀਬਾੜੀ ਚ ਅੱਗੇ, ਇਲਮ ਦੇ ਚ ਅੱਗੇ, ਧਨ ਦੇ ਚ ਅੱਗੇ, ਸੰਪਦਾ ਦੇ ਚ ਅੱਗੇ, ਪਿਆਰ ਦੇ ਚ ਕਹਿੰਦੇ ਨੇ ਬਈ ਅਸੀਂ ਸਦੀਆਂ ਤੋਂ ਇੱਥੇ ਰਹਿੰਦੇ ਪਏ, ਝੁੱਗੀਆਂ ਚ ਰਹਿੰਦੇ ਪਏ, 20 ਸਾਲਾਂ ਦੇ ਆਏ ਨੇ, ਮਹਿਲ ਖੜੇ ਕਰ ਲੈਣੇ ਤੇ, ਇੰਜ ਕਹਿੰਦੇ ਨੇ। ਯੂਪੀ ਦੇ ਚ ਕਹਿੰਦੇ ਨੇ, ਰਾਜਸਥਾਨ ਦੇ ਚ ਕਹਿੰਦੇ ਨੇ, ਮਹਾਰਾਸ਼ਟਰ ਦੇ ਚ ਕਹਿੰਦੇ ਨੇ ਬਈ ਅਸੀਂ ਸਦੀਆਂ ਤੋਂ ਇੱਥੇ ਪਏ ਰਹਿੰਦੇ ਹਾਂ, ਸਾਨੂੰ 2 ਵਕਤ ਦੀ ਰੋਟੀ ਜੋ ਹੈ ਨਹੀਂ ਨਸੀਬ ਆਉਂਦੀ, ਤੇ ਇਹਨਾਂ ਨੇ 8-8 ਮੰਜ਼ਿਲਾ ਕੋਠੀਆਂ ਖੜੀਆਂ ਕੀਤੀਆਂ ਨੇ ਇੱਥੇ ਬੰਬੇ ਦੇ ਚ, ਪੂਨਾ ਦੇ ਚ। ਤੋ ਜਿਹੜਾ ਅੱਗੇ ਲੰਘ ਗਿਆ ਉਹਦੀ ਨਿੰਦਾ ਹੋਵੇਗੀ, ਔਰ ਇਸ ਨਿੰਦਾ ਤੋਂ ਕਦੀ ਡਰਨਾ ਵੀ ਨਹੀਂ, ਇਹ ਹੁੰਦੀ ਹੈ, ਰੱਜ ਕੇ ਹੁੰਦੀ ਹੈ। ਜਿਹੜਾ ਅੱਗੇ ਲੰਘ ਗਿਆ, ਕਿਵੇਂ ਕਰਨੀ? ਇੱਕ ਰਾਗੀ ਜਦ ਕਿਸੇ ਰਾਗੀ ਦੀ ਨਿੰਦਾ ਕਰੇ ਨਾ ਮੇਰੇ ਸਾਹਮਣੇ, ਜਦ ਮੈਂ ਸਮਝਦਾ ਕਿਸੇ ਗੱਲ ਚ ਉਹ ਰਾਗੀ ਜ਼ਰੂਰ ਅੱਗੇ ਹੈ, ਵਰਨਾ ਨਿੰਦਾ ਕਰਨ ਦੀ ਲੋੜ ਹੀ ਜਿਹੜਾ ਹੈ ਪਿੱਛੇ ਵਿਚਾਰੇ ਉਸਦੀ ਕੀ ਨਿੰਦਾ ਹੋਵੇਗੀ? ਜ਼ਰੂਰ ਕਿਸੇ ਗੱਲ ਚ ਅੱਗੇ। ਤਾਂ ਮੈਂ ਥਾਂ ਥਾਂ ਤੇ ਗਿਆ, ਪ੍ਰੋਫੈਸਰ ਦਰਸ਼ਨ ਸਿੰਘ ਦੀ ਰਾਗੀ ਜ਼ਿਆਦਾ ਨਿੰਦਾ ਕਰਨ, ਮੈਂ ਕਿਹਾ ਗੱਲ ਸਿੱਧੀ ਹੈ, ਤੁਹਾਤੋਂ ਬਹੁਤ ਅੱਗੇ ਹੁਣ ਕਰੀਏ ਕੀ? ਹੁਣ ਤੇ ਤੁਸੀਂ ਉਸਨੂੰ ਪਿੱਛੇ ਰੱਖ ਨਹੀਂ ਸਕਦੇ, ਕਰੋ ਨਿੰਦਾ, ਉਹਨੂੰ ਪਿੱਛੇ ਸੁੱਟੋ, ਹੁਣ ਹੋਰ ਕੀ ਹੈ, ਹੋਰ ਕਿਸ ਤਰ੍ਹਾਂ ਕਰੋਗੇ? ਤੇ ਕਈ ਸੰਤ ਹੈ, ਸੰਤ ਦੀ ਨਿੰਦਾ ਕਰਦੇ ਨੇ, ਤੇ ਜਦ ਕੋਈ ਸੰਤ ਸੰਤ ਦੀ ਨਿੰਦਾ ਕਰੇ ਨਾ, ਤੇ ਸਮਝ ਲੈਣਾ ਉਸ ਸੰਤ ਤੋਂ ਸੰਤ ਜ਼ਰੂਰ ਅੱਗੇ, ਵਰਨਾ ਨਿੰਦਾ ਕਰਨ ਦੀ ਲੋੜ ਹੀ ਨਹੀਂ ਸੀ, ਮਨ ਕੀ ਲੋੜ ਸੀ, ਜ਼ਰੂਰ ਅੱਗੇ ਹੋਵੇਗਾ। ਜਦ ਕੋਈ ਗਿਆਨੀ ਗਿਆਨੀ ਦੀ ਨਿੰਦਾ ਕਰੇ, ਜਦ ਕੋਈ ਵਿਆਪਾਰੀ ਵਿਆਪਾਰਕ ਦੀ ਨਿੰਦਾ ਕਰੇ, ਜਾਂ ਕੋਈ ਰਾਜਨੀਤਿਕ ਰਾਜਨੀਤਿਕ ਦੀ ਨਿੰਦਾ ਕਰੇ, ਸਮਝ ਲੈਣਾ ਅੱਗੇ ਹੈ, ਅੱਗੇ ਦੀ ਨਿੰਦਾ ਹੁੰਦੀ ਹੈ। ਜਿਹੜਾ ਪਿੱਛੇ ਹੈ ਉਹਨੂੰ ਭੰਡਣ ਦੀ ਲੋੜ ਹੀ ਨਹੀਂ, ਉਹਦੀ ਨਿੰਦਾ ਕਰਨ ਦੀ ਲੋੜ ਹੀ ਨਹੀਂ, ਹੈ ਹੀ ਵਿਚਾਰਾ ਪਿੱਛੇ, ਉਹਦੀ ਕੀ ਨਿੰਦਾ ਕਰਨੀ ਹੈ? ਨਿੰਦਾ ਉਸਦੀ ਹੁੰਦੀ ਹੈ ਜੋ ਅੱਗੇ। ਤੇ ਨਿੰਦਾ ਦਾ ਮਤਲਬ ਕੀ ਹੈ? ਗੱਲ ਘਟਾ ਕੇ ਬਿਆਨ ਕਰਨਾ, ਅਕਸਰ ਮੈਂ ਅਰਜ਼ ਕੀਤੀ, ਝੂਠੀ ਉਪਮਾ ਗੱਲ ਵਧਾ ਕੇ ਬਿਆਨ ਕਰਨੀ, ਨਿੰਦਾ ਕੀ ਹੈ? ਗੱਲ ਘਟਾ ਕੇ ਬਿਆਨ ਕਰਨੀ, ਹੈ ਅੱਗੇ ਉਹਨੂੰ ਪਿੱਛੇ ਸੁੱਟਣਾ ਗੱਲਾਂ ਦੇ ਨਾਲ, ਨਿੰਦਾ ਕਰਕੇ ਗੱਲ ਘਟਾ ਕੇ ਬਿਆਨ ਕਰਨੀ, ਹੈ ਫੁੱਲ ਉਹਨੂੰ ਕੰਡਾ ਆਖੀ ਜਾਓ। ਇਸ ਦੇਸ਼ ਦਾ ਰਕਸ਼ਕ ਰਿਹਾ ਸਿੱਖ, ਤੇ ਦੇਸ਼ ਦਾ ਰਕਸ਼ਕ ਹੋਣ ਦੇ ਨਾਤੇ ਦੇਸ਼ ਦੇ ਇਤਿਹਾਸ ਦੇ ਚੀਜ਼ ਦਾ ਬੜਾ ਨਾਂ, ਬੜੀ ਗੱਲ। ਹੁਣ ਨਿੰਦਾ ਕਰੋ, ਲਿਖੋ, ਇਹ ਤੇ ਬਖਸ਼ਕ ਹੈ, ਇਹ ਤੇ ਗੱਦਾਰ ਹੈ, ਇਹ ਤੇ ਦੋਖੀ ਹੈ, ਲਿਖੋ, ਆਖੋ, ਉਚਾਰੋ। और चारों पासे समुचे देश इस ढंग की निंदा और यह भी इन्हों दिस पे है कि ट्रांसपोर्ट दे छाए हुए आर्मी दे ची इन्हों की बहादरी की गल इन्हों का रूप निखरदा है। बाकी तो इवें दिसदन कबूतर बाज ते ही दिसद चिड़िया ही दिसदियां ने बाकी इन्हों के रंग रूप निखरदे इन्हों की गल और हकीकत यह है कि जिथे रंग रूप सतगुरु ने न्यारा दिता है उत्थे नाम ही बड़ा न्या दे दिता भावें खिमा करनी किसी का भी बच्चा होवे ते उहदा प्यो कोई काम क्यों ना करता होवे पर उहदे बच्चे नूं ते अगले सरदार जी कहिंदे ना सरदार सरदार ते मुखी हुंदा है ते मुखी ते सानूं हुण गुरु ने बना छड़िया तुसीं सानूं किस तरह पिछे रखोगे किस तरीके नाल रखोगे असीं ते सरदार है गए हां सरदारियां ते सानूं जन्म तो मिल गई सानू गुरु ने जन्म तो बख्श दितियां जन्म तो प्राप्त कर ले ते सरदार हुण असी है गए इतनी मैं अर्ज करदे हां ते गुरु की बख्शी हुई सरदारी नू दुनिया की कोई ताकत नहीं खो सकती इतनी मैं अर्ज करदे इस निंदा तो घबराना ना क्योंकि थां थां ते लोकी मैनू बड़े घबराए मेरे झूठ बोल रहे रेडियो झूठ बोल रहे टीवी झूठ लिख रहे ने अखबार मैं लिखणगे तुसी अगे हो कला दे च धन दे च संपदा दे च खेड़ी खेती बाड़ी दे च व्यापार दे च ट्रांसपोर्ट दे च तोपां लैके उस दे पिछे फिजदे ने जिनू गगन मंडल दे च उडारियां दी जाच आउंदी है परिंदा है पर शिकस्ता को कफस में कौन रखता है असीरी जब भी आई बफैजो बालो पर आई कहिंदा ये जिहड़े बाल ने ये जिहड़े पंख ने उड्डण वाले इन्होंने की कर दिता है शिकारियां दे टोले मेरे पिछे ला दिता है क्योंकि मैं उड्डण की जाच आती है मैं उड़ना आता तो इस कौम उड़ना आता तो शिकारी किधरे टैंकों नाल किधरे तोपां नाल किधरे बंदूकों नाल तरह तरह की जालां नाल होर तरह तरह के पखंड ते झूठ ते अडंबर दे नाल खिमा करनी एक गल ते स्पष्ट हो गई है शिकारियो सानू उड्डण की जाच आउंदी है तुहाडे ते पर ही कटे हुए ने तुहाडे कोल ते पंख ही कोई नहीं सानू मैं फिर अर्ज करा देश दे च निंदा है इस गल करके नहीं कि असी कोई देश दोखी हां दुष्ट हां चोर हां यार हां जितने जरायम कतल मैनपुरी फरखाबाद एटा इटावा दे च आउंदे ने शायद देश दे किसे होर जिले च नहीं आउंदे जिन्ना जरायम पेशा उत्थे ते जितने डाकू ग्वालियर दे मशहूर ने खिमा करनी देश दे किसे होर शहर दे नहीं मशहूर ग्वालियर दे डाकू आले दुआले दे मुरेने दे पिंड दे सब डाकू ते उत्थों दे ने जेलां दीआं जेलां भरीआं पईआं ने पिंड दे जिहड़ी चंबल घाटी दे डाकू ने उहदे नाल जेलां भरीआं पईआं ने ते हुण वी रात नूं कोई कार असवार उस रोड ते जिहड़ा धौलपुर तों ग्वालियर तक जांदा रात नूं लंघण दी हिम्मत नहीं करदा ते पुलिस वी रोकदी है नहीं लुट्टे जाओगे क्या तुसी समुचे ग्वालियर नूं जरायम पेशा करार दे दिता है हुक्म इस तरह का जारी कोई सर्कुलर जारी किया देश दे सत्ताधारियों तो पूछा जा सकता है क्योंकि काफी समय तो इस ग्वालियर दे डाकू ही पैदा हो रहे हैं आले दुआले ज्यादा चाहे डाकू मान सिंह ते चाहे तहसीलदार सिंह ते चाहे होर है ते चाहे होर सब उस इलाके ते क्या घोषित किया तुसी कि यह इलाका जरायम पेशा है मैनपुरी फरखाबाद एटा इटावा इस तरह के होर जिहड़े जिले ने यूपी दे थोड़े जिहा कि इन्हूं तुसी जरायम पेशा करार दिता है कोई दिन खाली नहीं जाता जब कतल ना हो कोई दिन खाली नहीं जाता जब जो है डाके ना पैन ते चोरियां ना आवन ते कमाल की गल अमृत वेले उठण वाली कौम संगत ते पंगत विच बैठण वाली कौम हर पद्धर विच सेवा करण वाली ए कौम मैनू गल बोलदी नहीं कोयना नगर दे जल जलजला आया ते सारा कोयना नगर तबाह हो गया एक लख दी आबादी दा शहर ते बंबई दे च भाई जयमल सिंह ते उहनां दे नाल संगतां लंगर दे भर के ट्रक ते बस्तरां दे भर के ट्रक कोयना नगर पहुंचे भई हुण किस घर दे जो है चुल्हा बलेगा घर ते सारे ढह ढेर ही हो गए ते सताधारी भी बाद च पहुंचे पर गुरु का लंगर पहले पहुंच गया सी उत्थे सेवा करने वाले सिंह पहले पहुंच गए
2: तो ये सेवा सिमरन वाली कौम कुदरती गल है गुरु दियां बरकतां ते रब दी बरकत होनी सी हर गल विच अगे हो गई ये अगे होना नहीं चंगा लगे बस इन्नी गल है जिहड़े इल्जाम ए ला रहे ने ये निंदा है निंदा का मतलब है फुल नूं कंडा आखना बस इन्नी गल है फुल नूं कंडा आखना गुरु गोबिंद सिंह जी महाराज उन्हां दे पावन पवित्र शस्त्र इंग्लैंड विच जद वापस आए इस देश देच ते उस वक्त दा प्राइम मिनिस्टर लाल बहादुर शास्त्री रसीव करन लई गया सी मैनूं चंगी तरह याद है पालम हवाई अड्डे ते शस्त्रां नूं जैसे उसने हथ दे च लिया रो पिया सी जारो जार बार बार मत्था टेकिया ते मत्था टेक के उहदी रसना तो बोल निकले ऐ गुरु गोबिंद सिंह ये उदों शस्त्र ना चुकदा ते पता नहीं देश की हालत की होनी सी तेरी बख्शिश उन्हें बार बार मत्था टेकिया समुचे देशवासियों ने उन्हां शस्त्रां नूं मत्था टेके कमाल दी गल वकत दी लोड़ दे मुताबक देश दी रक्षा दी खातर गुरु गोबिंद सिंह जी महाराज ने शस्त्र चुके ते देश दा प्राइम मिनिस्टर ही धन्यवाद करदा है सजदा करदा है महिमा गायन करदा है ते जद उसकी उम्मत अपनी ही रक्षा लई अपने आप नूं खतरे समझ के अपनी रक्षा लई शस्त्र चुक लै ते तुसीं आखो दुष्ट ने दोखी ने खिमा करनी असीं ते मुद्दतां तो शस्त्रां दी पूजा करदे आ रहे हैं असीं मनदे ही नहीं कि शस्त्रां नाल कोई जो है गुरुद्वारा या धार्मिक स्थान भ्रष्ट हुंदा है साहिब गुरु गोबिंद सिंह जी महाराज कहिंदे ने साहिब सरोही सहती यही हमारे पीर ऐ ते मेरे पीर ने ऐ ते मेरे गुरु ने मैं ते इन्हां तों मत्था टेकदा ते जय जय जग कारण श्रेष्ठ उवारं मम पित पारं जय तेगं मैं दस दिन हजूर साहब रहा पिछले दो महीने दौरान ते सवेरे सवेरे जो मैं परिक्रमा करके जब मत्था टेकण थड़े दे उत्ते पुजारी साहब ने सजा के रखे पिस्टल बंदूकां तलवारां पाले तो पहले तो हुण गुरु ग्रंथ साहब नूं मत्था टेक के फिर अगे जांदे ने जिन्हां ने हजूर साहब के दर्शन किए हैं खड़े दिते सजा के रखे ने सारे दे सारे शस्त्र ते सारी दुनिया मत्था टेकदी है 300 साल तो मत्था टेकदी आ रही है पिस्टलां नूं बंदूकां नूं रिवाल्वर पए ने पुरानियां टोपीदार बंदूकां लंबियां लंबियां उत्थे पईयां ने मत्था पे टेकदे आ शस्त्रां नूं गुरु दी तरह पूजिया जा रहा आखिर सिपाही दा शस्त्र ते जो है सिपाही दा गुरु ते शस्त्र ही होवेगा और कौन होवेगा संत दा गुरु ग्रंथ होवेगा सिपाही दा गुरु शस्त्र होवेगा ते असी केवल संत नहीं केवल सिपाही नहीं संत सिपाही साडे गुरु भी दो शस्त्र साडे गुरु ने गुरु ग्रंथ साडे गुरु ने इस वास्ते जिथे गुरु ग्रंथ साहब का प्रकाश होंदा रहा है पुराने गुरुद्वारियां च उत्थे शस्त्रां का प्रकाश होंदा रहा है ये दो गुरुआं का प्रकाश होंदा रहा है यही हमारे पीर ते मेरे पीर ने एक मेरी तन की रक्षा करदे ने एक मेरी मन की रक्षा करदा है एक मेरे तन नूं सुरक्षित रखता है एक मेरे मन नूं सुरक्षित रखता है ये तो सदियां तो असीं पूजदे आए हां तुसीं कदी इतराज नहीं कीता हुण इतराज करन दी लोड़ की पै गई इतराज नहीं कीता सी देश गुलाम सी आजादी दिलाणगे देश आजाद हो गया हुण इतराज इस वास्ते इतराज किधरे ही सिंघासन ते ना बैठ जाण बस इस वास्ते इतराज किधरे ही सिंघासन ते ना बैठ जा जे ये देश दे चो दोखियां नूं अंग्रेजां नूं ते मुगलां नूं दबा सकदे ने ते कढ़ सकदे ने ते देश नूं आजादी दे च बहुत वड्डा योगदान दे सकदे ने ते देश ते हुण आजाद हो गए निकम्मे ते बैठणगे ने हो सकदा राजपाठ ना प्राप्त करन तो खिमा करनी तरह तरह की बुराड़ ते निंदा समुचे देश दे च भावें हर शहर विच मैं अपने ढंग नाल तुच्छ बुद्धि अनुसार जवाब देंदा आया जिहड़े भी अखबारी रिपोर्टर मिलते रहे जिहड़े भी अपने ढंग दे नाल तर्क करते रहे तनस करते रहे मैं कह इस देश दे तमाम प्राचीन महापुरश शस्त्रधारी सन तुसी कदी नहीं आखिया कि राम ते श्री कृष्ण गलत ने ओ शस्त्रधारी ने श्री राम शस्त्रधारी ने श्री कृष्ण शस्त्रधारी ने त्रिशूल लैके खड़े ने शिव जी गदा लैके खड़े ने हनुमान परशुराम इत्थे कुलाड़ा मुंडे ते लई फिरदे ने 28 दफा उन्होंने क्षत्रियां दा नाश कीता मुंडे ते लई फिरदे ने कुलाड़ा मुंडे ते खून नाल लिबड़े होया ते आखिया जांदा भगवान परशुराम کمال دی گل، ایک کلاڑا لئی پھردا، ایک گدا لئی پھردا، ایک دے ہاتھ وچ ترشول ہے، ایک کول دھنشبان ہے، ایک ہاتھ تے سدرشن چکر لئی پھردا ہے، 28 خونی سینا جو ہے تباہ ہو گئی مہابھارت دے میدان وچ، یہ تمام شستر دھاری جے بھگوان ہو سکدے نے، کھما کرنی گرو گوبند سنگھ جی مہاراج تے اودی امت وی بھگوان ہی ہے، اس تو گھٹ نہیں ہے۔ جائز گلا نے، کوئی ناجائز گل نہیں۔ بھارت کی پرانی سنسکرتی پراتنتا جڑی ہے وہ سڈے کول ہے، اسی سام کے رکھی ہے، تسی گواہ بیٹھے۔ بھارت کی پراتنتا کی سی کہ بھارت کے پرانے رشی منی تمام کیسا دھاری سن، تمام دے تمام رام دے سر تے جوڑا ہے، وشوامتر لمبا داڑا رکھ دینا، رشی وششت لمبا داڑا رکھ دینا۔ تو میں کئی دفعہ تھانوں سنایا جد رام لیلا کرتے ہیں بازاروں نکلیاں داڑیاں خرید کے لیا، کھوتے دیا بنیا ہوئی، گواں دیا بنیا ہوئی، گھوڑیاں دے والاں دیا بنیا ہوئی، یہ داڑیاں خرید کے وشوامتر بنا دے نے، وششت بنا دے نے، رام دا جوڑا بنا دے نے۔ تسی کھوتے دے والاں دا جوڑا بنا کے رام بنایا ہے، تے کھما کرنی اسی اصلی جوڑا اپنے سر دے تے رکھ کے جے رام دا روپ قائم رکھا ہے تے تھانوں اعتراض کیڑی گل دا ہے؟ اسی اب اصلی داڑا قائم رکھ کے رشی وششت دا روپ قائم رکھا ہے، یہ تے بھارت دی پرانی سنسکرتی نوں نائی دی بھیٹ کر چکے نے، طور طریقے سارے پیٹ کر چکے ہیں، اسی قائم رکھے اسی اگے، سارے کول بھارت دا پرانا روپ پرانی سوگات، ہن جیڑا اگے ہوئے گا نندا اس دی ضرور ہوئے گی۔ اتنی محرض کراں تو محرض کرے اسی سمرن اس دا کرنا ہے جو اگے ہے، تو نرگن ہے تے کسے گنوان دا جو ہے سمرن کر، تیرے کول کوئی کلا نہیں تے کسے کلاکار دا سمرن کر، لازمی کر۔ تو نرگن ہے کسی گناہ دے ساگر دا سمرن کر، تو نربل ہے کسی بلوان دا سمرن کر، اور سمرن دے آسرے تے اس دے نال جڑ تاکہ تم بھی بلوان ہوئے، تم بھی گنوان ہوئے۔ کسی کلاکار کول تسی بیٹھو گے تے دماغی شکتی تو کم لینا پے گا، تاں ہی کوتا سیکھ سکو گے، سنگیت سیکھ سکو گے، علم مسوری سیکھ سکو گے، آخر یاد کرو۔
3: تے جدھر چٹے رنگ دے پلاسٹک دے بھانڈے دے رہے سن میں ادھر ہی بیٹھ گیا، آخر ایک سجن نو کدھر سمجھ پی گئے، مینوں کہن لگے گینی جی تھانوں شکر دی بیماری ہے، میں کہ نہیں، کہن لگے پھر تسی ادھر بیٹھ جا، ادھر تے او لنگر ونڈیا جائے گا جہدے وچ کوئی میٹھا نہیں ہوئے گا، چاول نہیں ہوئے گا، جنہاں نو شکر دی بیماری نہیں وہ ادھر بیٹھ۔ میں کہ اے بیماری انی پھیل گئی ہے، ہن پنگتاں ہی الگ الگ بٹھانیاں پین، بھائی شکر دے روگی کہڑے نے الگ بٹھاؤ تے دوجے کہڑے نے الگ بٹھاؤ، انے مریض اتھے بھی ودا جا رہا ہے۔ ہارٹ دی بیماری کئی دیشاں شکھر تے پہنچ کے واپس مڑی ہے تے کئی دیشاں چ شروع ہے۔ جڑے روگ بہ گنتی دے چ بندے نو اپنی لپیٹ دے چ لے لین، پکڑ دے چ لے لین، انہاں روگاں دا اپنا اپنا دور ہوندا ہے۔ حیضے دا دور لنگ گیا، چیچک دا دور لنگ گیا، نمونیے دا دور لنگ گیا، سرسام دا دور لنگ گیا، ٹائیفائڈ دا دور لنگ گیا، تاؤن تے پلیگ دا دور لنگ گیا، ہن تے کینسر دا دور ہے، شوگر دا دور ہے، یہ نویں یہ بھی قابو آ جان گیا۔ ایسا نہیں میں کہندا جے پلیگ قابو چ آ گئی، حیضہ قابو چ آ گیا تے یہ بھی قابو چ آ جان گے، کسے ہور بیماری دا دور چل پائے گا، کسے ہور روگ دا دور چل پائے گا۔ اسی طریقے دے نال مانسک منڈل دے روگ بھی وکھ وکھ نے، کدی بہ گنتی دے وچ دنیا لوب دے وچ گرسی ہوندی ہے، کدی بہ گنتی دے وچ دنیا کام دے وچ گرسی ہوندی ہے، کدی بہ گنتی دے وچ دنیا اہنکار وچ گرسی ہوندی ہے، کدی بہ گنتی دے وچ لوکی موہ دے وچ پھسے ہوندے نے، لوب دے وچ پھسے ہوندے نے۔ اے جڑا دور ہے نا ہن جڑا لنگ رہا ہے، گرو نانک دے کتھن انسار ہومے دا دور ہے، اہنگ بھاؤ دا اے دور ہے، ہومے روگ مانک کو دینا، ٹھیک ہے منک نو دتا پر کنے منکھاں نو، جو دیسے سو سو روگی، روگ رہت میرا ستگر جوگی۔ اتھے ایک گل جڑی میرے پادشاہ نے کہہ دیتی ہے، جو دیسے سو سو روگی، حیضہ جد پھیلدا سی تا اسی اے نہیں کہہ سکدے سی بھی ساریاں نوں حیضہ، شہر دے کچھ ایسے ہوندے سن جنہاں نوں نہیں ہوندا سی، باقیاں نوں ہے، ملک دے کچھ ایسے ہوندے سن جڑے حیضے تو بچ جاندے سن، تاؤن تو بچ جاندے سن، پلیگ تو بچ جاندے سن، چیچک تو بچ جاندے سن، باویں بہو گنتی اس چیچک دی لپیٹ وچ آ جاندی سی، ماتا دی جڑی بیماری اس دی لپیٹ وچ آ جاندی سی، لیکن پھر بھی کچھ بچ جاندے سن۔ اے دور ہومیں دا تے مہاراج کہندے میں تے جتھے تک دیکھدا جو جو دیسے سو سو روگی، سارا جگت روگی۔ اے مانسک روگ، مانسک روگ تو بعد اے جڑے ساڈے پنج گیان اندرے نے نا، انہاں دے وکار پھر وکھ وکھ نے۔ میں ایک دو ادھارن دیا، جویں ہنیری آندی ہے نا تے ریت اڈدی ہے، پر ہنیری ساری دھرتی تے نہیں آندی، دھرتی دے کسے کسے خطے چ آندی ہے۔ جد سمندر وچ طوفان آندا ہے تاں سارے سمندر وچ نہیں آندا، کسے ایک ادھ حصے چ آندا ہے۔ سیانے سجن جاندے نا، جد بھی طوفان آندا ہے ساگر وچ تے طوفان دی لویٹ دے سارے دا سارا ساگر نہیں آندا، ساگر دا کچھ حصہ ہوندا ہے۔ ایک گل وکھری ہے کہ ساگر دے طوفان آیا تے اسی اس تنگ دا انمان لائیے سارے سمندر دے طوفان آیا، نہیں، ضروری نہیں ہے۔ سمندر دے کسے ایک حصے طوفان آیا ہوندا ہے تے جس حصے طوفان آیا ہوندا ہے اتھے ہی تباہی ہوندی ہے، باقی نہیں ہوندی، باقی بچا ہو جاندا ہے۔ جد ہنیری چل دیے طوفان چلدا ہے زمین دے اتھے، انہ ہنیریاں دا اصلی روپ میں عرب دیشاں چ دیکھے ہے، چونکہ داس جس علاقے چویا ڈسٹرکٹ بنوں تے او دا بہت سارا علاقہ مرو تھل سی، تے جس تحصیل شہر وچ داس رہندا سی او دا تے نا ہی سی لکی مروت، مروت مرو تھل پشتو دا لفظ سی، بڑے ٹبے دور دور تک کھجور بہت سی۔ تے جد ہنیری چل پے تے جتنی دیر تک ہنیری چل رہی ہے، اگر کوئی مسافر ہے رستے چ کدرے بھی ہے، انہوں انہیں چر تک بیٹھنا پائے گا یا لیٹنا پائے گا، جنتے ہنیری لنگ جائے، اگر چلے گا ہنیری ادھر ادھر گرائے گی اور اکھاں چ مٹی پائے گی، کوئی دکھائی نہیں دے گا، اتنی بھینکر ہنیری۔ اس دے روپ میں کویت تے عراق دے چ دیکھے، جد ہنیری چل پیندی ہے کاراں کھڑیاں ہو جاندیاں، بساں کھڑیاں ہو جاندیاں، لوکی جتھے نے اتھے بیٹھ جاندے، چل نہیں سکتے، کچھ دکھائی نہیں دیندا، اکھاں چ گٹھا پیندا ہے، مٹی پیندی ہے، اور منک چلن تو اسمرتھ ہو جاندا ہے۔ او ہنیری کدرے بہت زور دی ہوئے درختاں نو بھی جڑوں پٹ دیندی ہے، کچے مکان گھاس پھوس دے مکان انہاں نو بھی اڑا لے جاندی ہے۔ خیر، پر جد ہنیری چل دی ہے تو ساری زمین دے اتے ہنیری نہیں آندی، زمین دے کسے ایک قد خطے دے چوندی ہے۔ جد طوفان چلدا ہے تا او طوفان ساری زمین تے نہیں آندا، زمین دے کسے ایک قد خطے چوندا ہے۔ جد ساگر دے چ اچھال آندا ہے، طغیانی آندی ہے، طوفان آندا ہے، تا ساگر دے سارے خطے دے طوفان نہیں آندا، کسے ایک قد خطے چ ہو بہور وکاراں دا طوفان جد منک دے شریر دے چ اٹھدا ہے نا، تے سارے اندریاں چ نہیں پرگٹ ہوندا، کدی اکھاں چ پرگٹ ہوئے گا، کدی کناں دے چ، کدی زبان دے چ، کدی کھلڑی دے چ، کدی ناسکاں دے چ۔ ایک رس پردھان ہوئے گا، جڑا ایک رس پردھان ہوئے نا، اکھاں دا رس پردھان ہے تے سارا دن اکھاں دے چسکے لیندا پیا، سمجھ لو ہنیری اکھاں دے چ ہے۔ زبان دے چسکیاں دے چلین ہے اور سارا دن لین ہے، تو ہن طوفان زبان دے تے۔ کھلڑی دے روگ واشنہ دے چ پھسے ہویا ہے، کامنا دے چ پھسے ہویا ہے، تو ہن ہنیری کھلڑی تے ہے، سارا دن جھوٹ نندا تے بکھے ناد سنن دے چ ہی رس ہے، ہن طوفان کنا دے چ ہے۔ طوفان آؤندا ہے، ایک دم سارے اندریاں تے نہیں آؤندا، ایک رس ایک بندے چ پردھان ہوندا ہے، اور ہوندا کچھ سمے لئی ہے، اتوں ہنیری لنگ جاندی ہے، ہنیری کسے دوسرے اندرے تے طوفان آ ہونا ہے، آسار دکھائی دے رہے ہیں، بچاؤ کر لو۔ اے جڑا ستسنگ ہے نا جیدے تسی کتھا کیرتن سن لیو، بس اے دے چھ گیات ایک بود ملدا ہے کہ اے بندے تیرے شریر دے کس حصے طوفان آن لگا ہے، سچیت ہو جا، بچاؤ کر لے۔ کتھا کیرتن تو بس اے سنکیت ملدے نے، ہن طوفان دی لپیٹ دے چھے، تو کیڑے طوفان دی لپیٹ چھے، اور اتھوں اے طوفان لنگ گیا تو پھر کسے دوسرے سے چھ پرگٹ ہوئے گا۔ میں پھر عرض کرا، آپاں جتنے سارے بیٹھے ہیں ہر بندے دا رس وک وک ہوئے گا، کوئی کنا دے رس وچ فسیا ہویا، کوئی اکھاں دے رس وچ، کوئی زبان دے رس وچ، اور بول چال تو بھی پتہ چل جائے گا یہ بندہ کیڑے رس دے وچ فسیا پیا۔ مینوں گل بھول دی نہیں، دلی تو الہ آباد تک میں سفر کر رہا سی، آسام میل دے وچ ایک سجن وہ بھی کول بیٹھے سن، کٹھے سفر ہو رہا سی، جو غازی آباد تو اس نے کھانے پینے دی گل شروع کی تھی نا، تے الہ آباد تک کر دے گیا، اے کھانا انج ہوندا ہے، انج بنائی دا ہے، انج بنائی دا ہے۔ تے مینوں آخر کہنا ہی پیا، میں مترا تو کدھر حلوائی تے نہیں یا پچھلے جنم دا تے نہیں، جو غازی آباد تو توں کھانے پینے دی گل شروع کی تھی ہے تے الہ آباد تک جد بھی کدی کوئی گل بات دا ماحول، گفتگو دا ماحول چلے گل کھانے پینے دی، اور کوئی گل نہیں، اتھوں میں اندازہ لا لیا طوفان دے وچ برپا ہے، پر اس وقت طوفان دی زبان تے چھایا ہے۔ ہر اسٹیشن تے گڈی رکے تے کچھ چاہیے ہے، کھان اترے ہے، کچھ نہ کچھ چاہیے، بھاویں بھوک ہے بھاویں نہیں، پر کچھ چاہیے ہے۔ طوفان، طوفان دی لپیٹ دے زبان ہے، تے جویں طوفان بے قابو ہوندا ہے، جیڑا رس طوفان دے روپ وچ جس اندرے چ ہوے گا وہ قابو چ نہیں ہوے گی۔ اتنی میرز کر دیں، اگر اے طوفان اکھاں تے ہویا تے اکھاں گردوارے چ بھی بے قابو ہون گیاں۔ اتنی میرز کر دیں، تسی ستسنگ دے چ بیٹھے ہو، کس طرح قابو کرو گے؟ طوفان ہے، تے اکھاں غلط ویکھن گیاں۔ اگر اے طوفان کناں تے ہے تے کن ایتھے بھی غلط سنن گے، ایتھے محفل سجا کے سارا دن نندا تے جھوٹ سنن گے۔ اگر طوفان کھلڑی تے برپا ہے تے گستاخی ماں پاویں ہاتھ دے سندر گٹکا تے جب جی صاحب کیوں نہ پیا پڑدا ہوئے، جد کھلڑی دے تے طوفان ہے تے اینو رام نہیں چیتے آوے گا، کام چیتے آوے گا۔ طوفان، طوفان تے بے قابو ہوندا ہے۔ اے طوفان وکھ وکھ اندریاں دے تے اس طرح پرگٹ ہوندا ہے جویں زمین دے تے کسے کسے خطے دے وچ ہنیری آوندی ہے، ہر پاسے نہیں ہے، جویں ساگر دے کسے کسے خطے چ اچھال آوندا ہے، ساڈے شریر دے کسے کسے اندرے چ کسے کسے سمے اچھال آوندا ہے۔ اور ساد سنگت دے چ بس اس گل دا بودھ لینا ہے کہ کیڑے اندرے دی بھومی دے اتے اس وقت ہنیری چل رہی ہے۔ اینی میرز کر دے، جیون ساگر دے کیڑے حصے چ اس وقت طوفان ہے، اے ویکھنا ہے کیڑے پاسے اچھال ہے، کس پاسے طغیانی ہے۔ بودھ ملے تے پھر اے بھی بودھ ملے کہ کیڑے خطے دے طوفان آن والا ہے، تاکہ ساودھان ہوئی ہے، سچیت ہوئی ہے۔ ستسنگ کدرے بچیاں دا کھیل نہ سمجھ لینا، کتھا کیرتن کدرے کھڈونیاں دی کھیڈ نہ سمجھ لینا۔ بھگت کبیر کہندے اے گل وکھری ہے کہ لوگاں نے کھڈونیاں دی کھیڈ سمجھیے، ماتھے تلک ہتھ مالا بانا لوگن رام کھلونا جانا۔ لوگاں نے رب نو کھڈونا ہی سمجھے، بالکل کھڈونا، حالانکہ یہ کھڈونا نہیں ہے۔ کتنی میرز کر دیا، سادنا کرن جد بیٹھو گے، جپ کرن جد بیٹھو گے، تو اندریاں دے جس حصے چ یہ طوفان ہے جپ نہیں کرن دے گا، یہ جب جی نہیں پڑھن دے گا، یہ کیرتن نہیں سنن دے گا۔ شبد سرت دی لینتا یہ نہیں ہو سکے گی، بس اس طوفان تو بچاؤ کرنا ہے۔ اور یہ طوفان آئے گا رب دا نیم ہے پرماتما دا نیم ہے زمین تے طوفان آمدے نے ساگر دے طوفان آمدے نے تے جو برہمنڈے سوئی پنڈے جو کچھ برہمنڈ دے چھوں دا اس پنڈ دے چھوں دا جے پرماتما اس برہمنڈ دے چھے تو پرماتما اس پنڈ دے چھے جے طوفان اس برہمنڈ دے چھنے تو طوفان اس پنڈ دے چھنے اتنی میں عرض کر لیں ایسا ہے دوسری عرض ہو کہ جس طرح اندریاں دے اتے وکھ وکھ طوفان آمدے نے من دے وچ وی کسے وقت ایک روگ دی پردھانتا ہوندی ہے اور او پردھانتا بہ گنتی دے چوندی ہے بہت سارے منک اس دی لپیٹ دے چوندے نے چھوت دی بیماری ہے بالکل کہندے نے ایدے کول نہ بیٹھو کوڑ چھوت دی بیماری ہے اے تپے دک اور اس طرح دے ہور چیچک اتیادی بہت سارے مرض یہ بیماریاں ایک تو دوجے نو لگ دیئے دوجے تو تیجے نو لگ دیئے یقین جانو کچھ مانسک روگ بھی ایسے نے چھوت دی بیماری ہے ایک تو دوجے نو لگ دیئے دوجے تو تیجے نو لگ دیئے تیجے تو چوتھے نو لگ دیئے تو اس وقت یہ جڑی بہتی منکھتا ہے کیڑی بیماری دی لپیٹ دے چاہے آج دا یہ جڑا واقع آیا ہے اس نو آدھار بنا کے میں بچارا تھوڑے سامنے رکھ رہے ہیں ہاؤ میں اہنکار یہ لپیٹ دے چ بہت ساری دنیا ہے بہت سارا جگت ہے انج نہیں کہنا چاہیے کہ سارے ہی بہ گنتی بہتے اسے دی لپیٹ دے چ کچھ گرمکھا نو چھڑ کے کچھ بھگتا نو چھڑ کے کچھ ابیاسیا نو چھڑ کے ابیاسی بھی او جنہ دی سادنا توڑنے بھی ہے جڑے ابیاس کر دے پینے انہاں نو ابیاس کرن دا اہنکار ہو جاندہ ہے جو سیوا کر دے پینے انہاں نو سیوا کرن دا اہنکار ہو جاندہ ہے جو کیرتن کر دے نے انہاں نو کیرتن کرن دا اہنکار ہو جاندہ ہے جو کتھا کر دے نے انہاں نو کتھا کرن دا اہنکار ہو جاندہ ہے جو گردواریاں دی سنبھال کر دے نے انہاں نو سیوا سنبھال دا اہنکار ہو جاندہ ہے غرض کے اے اہنکار اے ہو میں گرو امر داس جی مہاراج دے کتھن انسار اس وقت جگت روگ ہے جگت جویں جگت گرو آندے نا جگت روگ جگت بیماری سارے جگت دے بیماری ساری دنیا جس دی لپیٹ وچ ہوے کچھ ایک نو چھڈ کے جو دی سے سو سو روگی روگ رہت میرا ست گر جوگی اہم بھاو ہومے دا مطلب ہے میں ہاں اور میں ہوواں تو نہیں ہے تو کون ہے میں ہاں میں ہوواں اجو کے دور دی بہت وڈی بیماری پر اینا سمجھ لینا باقی جڑیاں چار بیماریاں نے او نہیں نے او دبیاں ہوئیاں نے او اکساہٹ نال پیدا ہوندیاں نے وقتی پیدا ہوئیاں چلیاں گئیاں جویں زکام لگیا چلا گیا جویں متھا دکھن آیا سویرے گھنٹے بعد ٹھیک ہو گیا ہوں ٹھیک ہے ایک ادھ گولی لئی تے متھے دی پیڑ تے چلی گئی پر ایک ادھ گولی نال شوگر تھوڑی جاندی کینسر تھوڑی جاندا ہے یہ جاندا ہے تپے دک تھوڑی جاندا ہے یہ تے لمبا علاج ہومے ایک گولی نال جان والی نہیں ایک پوڑی نال جان والی نہیں اے لمبی بیماری ہے ہومے دیرگ روگ ہے دارو بھی اس ماں یہ تے دیرگ روگ ہے یہ تے لمبا روگ ہے اے لمبی بیماری ہے ایک گولی کھا دیا نہیں کوئی متھے دی پیڑا تھوڑی گولی کھا دی تے دور ہو گئی اس طرح دی گل نہیں ہے کئی ایسے نے جو لمبی بیماری نو چھتی ختم کرنا چاہتے ہیں بھائی نہیں ایک گولی کھائیے تے ٹھیک ہو جائے اور پھر سنتا مانتا دے ڈیریاں اور اس طرح دے ڈمبی گروہاں دے چکرا چ پیندے نے بھائی ایسا منتر دے شام تک ہی گل بن جائے تو رادا سوامی دیندے نے آؤ بس دس منٹ سادھنا کرو اناہد ناد وجن لگ پائے گا تے کناں وچ انگلیاں دیکھے تے اودے کول جاپ کراؤ تے کناں تے جڑی شان شان دی آواز ہوے ٹھیک ہے اناہد ناد ہے جی سن گئے برہم گیانی بن گئے نے جی سنت جن بن گئے یہ پکھنڈ چلے گا بہتے روگی ہون تے نقلی دوائیاں بہت چل پیندیاں اور نقلی دوائیاں دے تے لوگاں دا وشواس بہت ہو جاندا ہے نیم حکیم انہاں دی بن آوندی ہے کیواں کرنی دھارمک دنیا دے اس طرح دے نیم حکیم تھانوں قدم قدم تے ملن گے منتر تنتر ਕੱਲ ਹੀ ਮੈਨੂੰ ਪਰਚੇ ਵੰਡ ਰਿਹਾ ਸੀ ਤੇ ਪਰਿਕਰਮਾ ਚ ਤੇ ਉਚੇਚਾ ਮੈਨੂੰ ਆ ਕੇ ਦਿੱਤੇ ਉਸਨੇ ਤੇ ਉਹਦੇ ਚ ਜਿਹੜੀ ਪੰਕਤੀ ਸੀ ਵੀ ਜਿਹੜਾ ਨਿਰਾਕਾਰ ਦਾ ਜਾਪ

0: भारत निहाले दुश्मनी बरकुन के रंजो बेशुमारद। दोस्ती दा बूटाला मिलाप दा बूटाला जे तो खुदा दा मिलाप चाहना है, जे किधरे भुलेखे नाल तो दुश्मनी दा बूटा ला भी बैठा है, इसनों आज ही जड़ों पुट दे सवाए दुखां दे सोल तो इस बूटे नू होर कुछ भी नहीं लगता। अमृत फल खाना चाहना है दोस्ती दा बूटा ला। भगत आत्मदर्शी मनुख ते सारे जहान नू मित्र बना लेंदा है। सबको मीत हम आपन की ना, हम सब ना के साजन। किस तरह सारी कायनात नू उसने मित्र बना लिया, पशु पक्षियां तक नू, जड़ चेतन सब नू अपना मित्र बना लिया। जिंदगी ते बड़ी छोटी है, दुनिया बड़ी वड्डी है, सारियां नू मित्र बनाया आखिर किस तरीके नाल? गुरबाणी ढंग दसती है, एक सज्जन सब सज्जना, एक वैरी सब बात। जद उस एक नू सज्जन बना लैंदा है ते एक नाल सज्जनता दा जद रिश्ता जुड़दा है तो सारी अनेकता उस एक दे आसरे ते खड़ी है, अनेकता भी सारी सज्जन बन के रह जांदी है। जीवन धन हो जांदा है। कहिंदे मित्रां विच जीवना स्वर्ग विच जीवना है, दुश्मनां विच जीना नरक विच जीवना है। नरक ही भोग रहे ने ओ जो कहिंदे गलियां दे कख भी वैरी ने, पर स्वर्ग दे चवो ने जिन्हां ने शैतान नू भी मित्र बना लिया है, दुष्टां नू भी मित्र बना लिया है। सब मित्र सबको मीत हम आपन की ना, पर ए युगत अहंकारी दे कोल नहीं आउंदी। अहंकारी जे अस्थूल ढंग नाल नहीं अगर वो धार्मिक है तो सूक्ष्म ढंग नाल चोट पहुंचावेगा। बड़ी सुंदर एक गाथा है। एक संत बैरागी जंगल विच कुटिया बना, साधना विच लीन है ते साधना सारी सिर्फ हंकार नू मारन वास्ते है। और जिस दिन अहंकार मरदा है निरंकार प्रगट होंदा है। अहंकार जितने चिर तक है जन्म ते मरण चलता है, और जैसे निरंकार प्रगट होंदा है जन्म मरण मिट जाता है। सरा साधना विच लीन ए योगी ए संत। एक राजा आया दर्शना लई, तपस्या साधना दी बड़ी दूर दूर तक धुम पई। बहुत तपेश्वर है, बहुत जपेश्वर है, बड़ा संजमी है। राजा दर्शना लई आया है। दर्शन कर राजा प्रसन्न होया है। उसने एक बड़ी कीमती मोतियां नाल जड़त पोशाक चोला भेंट कीता। भावें साधु कहण लगा हुण असी इस तरह दे चोले पहनना छड़ दिता है, असी ते तन दिते सिर्फ कमली धारण करते हैं। पर वो राजा कहण लगा आखिर मैं खालियत किस तरह जो है आप दे दर्शन करा, ये नजराना है ये भेंट है, चलो नहीं पाना आप रख लो दे देना किसे नू। राजा ये नजराना रख के चला गया। कुछ दिना बाद इस त्यागी वैरागी साधु दा एक मित्र, गूढ़ा मित्र, बचपन दा दोस्त, और वो भी साधु सी, वो भी तपस्या कर रहा सी, मिलन ले आया है। गालबन 10 मील दी वाट पैदल चल के ये जंगल विच संत दी कुटिया कोल पहुंचे है। दूरों वेख इस संत ने स्वागत कीता है और सत्कार मान नाल बिठाया है। रस्मी गुफ्तगु तो बाद जो भिक्षा तो भोजन आया सी वो छकाया है। रात बड़े सोहने ढंग नाल प्रभु चर्चा करदिया बतीत हुई। सवेरे इस बैरागी साधु ने कोई तीन घरां दे जाना है नाल दे पिंड, उन्होंने अपने घरां दे चरण पाण लई बुलाया है। ये बैरागी साधु आए हुए मेहमान मित्र नू कहिंदा है वी इत्थे कल्यां बैठिया तुसी तंग हो जाओगे, आओ मेरे नाल चलो, मैं तीन घरां विच जाना है, तुसी मेरे नाल चलो, फिर वापस आ जांदे हैं। इस बैरागी साधु ने वो जो राजे ने कीमती चोला दिता सी मोतियां नाल जड़त बड़ा खूबसूरत वो कट के दिता और आखे ए पा लो, कस्बे दे चले हां तुसी पा लो। वो साधु कुछ बेनियाज, ये मेहमान साधु और ये मित्र साधु जो आया है रमजी मनुख, हरक सोग तो उच्चा मनुख, पहन लिया उसने वो चोला, कीमती चोला। जैसे दोवें कस्बे दे अंदर दाखल होंदे ने सारियां दी निगाह उस चोले ते और चोला जिस साधु ने पहने है उस ते। दुखी हो गया है बैरागी साधु है, कल तक मैं जब इस कस्बे दे आउंदा सी सारियां दिया निगाह मेरे ते, अज ये निगाह फिर गई ने, अज ते मेरे मित्र ते, चोला दिता है लेकिन अंदर ख्याल आया है, हैं इते मेरे नालों महान प्रतीत होंदा है, सारे इसनों पे वेख देने, खैर जिस घर दे जाना सी गए, आओ भगत होई सन्मान नाल बिठाए गए और घर वालिया ने सुभावक पूछे उस बैरागी साधु तो ए जो नाल आए ने ये कौन ने, क्योंकि सारे घर वाले अखां फाड़ फाड़ के उसनु वेख रहे ने, सोना चोला पहने होया है, मुखड़े ते शांति झलक दी है, निर्माणता बिखर दी है, रहस बिस्माद अखां दे इच है, तो सारे घर वाले उस तो प्रभावित ने, पुछदे ने संत जी ये नाल फड़े कौन आए ने। दुखत होके कहिंदा है मेरे मित्र ने कल आए सन, मेरे बचपन दे दोस्त ने, साधु ने, साधना करदे ने, बड़े ज्ञानी ने, जपीश्वर ने, तपीश्वर ने, पर ये जिहड़ा चोला है ना ये मेरा है। हुण इस ढंग नाल ते तारफ नहीं कराईदा, लेकिन अहंकार उबल पिया, बुलवा दिता अहंकार ने, मेरा है चोला, मेरा है। खैर जद उस घर तो रुखसत होए उस मेहमान साधु ने कहा मित्र तू कपड़े पवा के भी मैनू नंगा कीता, चोला पवा के भी तू मेरे कपड़े उतारे, कोई इस तरह तारुफ कराई दे। खैर माफी मंगन लग पया, कहन लगा नहीं अचानक मेरे मुंह में बोल निकल गए, तुसी बुरा ना मनाओ, बुरा ना मनाओ, दूसरे घर गए। دوسرے گھر والیاں دی وی نگاہ اس سادھو تے اکھاں وچ رمز ہے، بسمات ہے، چہرے تے شانتی ہے، اور سب تو وڈی گل جس تو یہ گھر والے پربھاوت ہو رہے ہیں، اتنا قیمتی چولا، اتنا سندر چولا۔ تو دوسرے گھر والیاں نے بھی یہی پوچھا، سنت جی یہ نال کون مہاتما آئے نے، یہ کون نے؟ تو ایک دم بول پے، میرے بچپن دے دوست نے، بال سکھا نے، اور سادھو نے، تپسیا کردے نے، گیانی نے۔ رہ گئی اس چولے دی گل، یہ چولا میرا نہیں ہے، میرا نہیں ہے، اس دے وچ وہ کہہ گیا ہے میرا ہے، میرا ہے، میرا ہے۔ خیر اس گھر تو جیوں نکلے، یہ بیراگی سادھو پھر معافی منگدا ہے، مترا مینو اس طرح بھی نہیں کہنا چاہیے سی، پر نکل گئی ہے گل، تو سہن کر لے، برداشت کر لے، ہوں میں نہیں کہاں گا۔ تیسرے گھر گئے، آؤ بھگت ہوئی، بٹھائے گئے، پر وہ چولا تیسرے گھر دے بھی سارے منکھاں نوں پربھاوت کر رہے ہیں، نر ناری بچے سب پربھاوت اسے سادھو نوں دیکھ رہے ہیں۔ سواوک پوچھ رہے ہیں، سنت جی یہ نال کون آئے نے، یہ کیڑے سنت نے؟ تو ہن تعارف کراندا ہے، میرے بال سکھا متر نے، جپیشور نے، تپیشور نے، گیانی پرش نے، پر رہ گئی انہاں کپڑیاں دی گل، اس چولے دی، میں اس دی گل نہیں کرنی، نہ گل کر کے بھی کر گیا۔ جد اس تیسرے گھر تو رخصت ہوئے، کٹیا چ پہنچے، اس مہمان سادھو نے، اس دوست سادھو نے چولا اتار کے اگے رکھ دیتا، آکھیا تین دفعہ تو ننگا کیتا ہے، اے لے اپنا چولا، ہن چوتھی دفعہ میں آپ ہی اتار دینا، تین دفعہ تو اتروایا ہے، تین دفعہ تو نگن کیتا ہے۔ اہنکاری اپنے متر دا بھی مان سنمان برداشت نہیں کر سکتا، اہنکاری اپنے گرو دی مہانتا بھی برداشت نہیں کر سکے گا، وہ متر نو چھپائے گا، ماں باپ گڑوان نے تے انہاں نو پچھے سٹے گا۔ ودیا گرو ہے یا ادھیاتم گرو ہے، اس نو بھی ہنکاری چھپان دی کوشش کرے گا، پچھے سٹے گا۔ مہاراج دی بانی بڑا سندر فرمان کر دیے، جو گرو گوپے آپنا تے نر برے آری، یہ بڑے برے پرش آندے نے ہنکاری، گرو نو بھی چھپاندے نے، کیوں؟ پھر میری میں، میرا وڈپنا پھر کتھے؟ تو یہ متر نو چھپاندے نے، پتر نو چھپاندے نے، اگر گنوان ہے ماں باپ نو پچھے سٹدے نے، صرف اپنے آپ نو ہی اگے کرنا انہاں دی زندگی دا لکش ہے، اور یتن کوشش اے بھی ہوندی ہے رب نو بھی پچھے سٹیے، پرماتما نو بھی پچھے سٹیے۔ اور ناکش نے پچھے سٹن دی کوشش کیتی سی، نمرود نے کہہ دیتا سی کون ہوندا ہے خدا، میں خود خدا ہوں۔ تو اہنکار اپنے تو وڈا کسے نو بھی نہیں من سکدا، اہنکار جیمد ہے، میں آشرت تو تے بالکل بھول جاندا ہے۔ ایک اردو شاعر نے بڑی سندر نظم لکھی ہے، بکرے دے بول نو اگے کر کے، تے بکرے دا بول ہے میں میں میں، اسے نو آدھار بنا کے اس شاعر نے بڑی سندر کلپنا کیتی ہے۔
1: فخر بکرے نے کیا بس میرے سوا کوئی نہیں.

0: में।
1: ये बड़ा असाध रोग है। अहंकारी उस दे हालात ऐसे बन जाते ने जैसे भयानक जंगल उद्यान देच कोई रमण कर रहा हुए, भ्रमण कर रहा हुए, क्योंकि अहंकारी दे गूढ़े मित्र नहीं रह जाते, उस तो सब दूर हो जाते ने और अहंकारी कल्ला रह जाता है। और ऐसा रह जाता है जैसे उद्यान देच भयानक जंगल देच मनुख तनहा रह गया हुए। असाध रोग है, किसे वैद को इसकी दवाई नहीं है, कोई इलाज नहीं है। तो इस श्लोक दी अखीरली पंक्ति देच धन गुरु अर्जन देव जी महाराज इन फरमान कर देने, वैदं पार ब्रह्म परमेश्वर आराधनानक हर हर हरे। है वेद, है हकीम, कौन परमात्मा, केड़ी दवाई है उसके कोल, बस परमात्मा का नाम ही दवाई है। और ये दवाई किधरों बारों नहीं लानी, किधरों बारों नहीं लबनी, ये दवाई भी अंदर पई है। इस तरह जैसे के अहंकार रोग अंदर पे है, हमें दीर्घ रोग है, दारू भी इसे मां है। पर इसका यह मतलब नहीं दारू नहीं है, अहंकार अंदर है, औषधि भी अंदरों है। मैं अंदरों निकल रहे है, हूं जे किधरे अंदरों निकले तू इत औषधि हो गई। मैं इत रोग हो गया। ये रोग ते औषधि दोवें मनुख दे अंदर ने, इसकी मर्जी है रोग नू वधाना है कि औषधि नाल इस रोग नू घटाना है ते मिटाना है। मैं अंदरों निकलेगा, मेरा धन, मेरी कुल, मेरा रूप, मेरी प्रभुता, मेरी जात, मेरा कुल अंदरों ही निकलेगा। तू है कुछ भी नहीं मेरा, मैं ना ही, प्रभ सब किछ तेरा। ईघे निर्गुण उगे सरगुण केल करत विच स्वामी मेरा। ये जो तेरा तेरा है ये भी अंदरों निकलेगा, और ये जो मेरा मेरा है ये भी अंदरों निकलेगा। इस वास्ते रोग भी अंदर है, दवाई भी अंदर है। सत्संग इस वास्ते है, और गुरु अर्जन देव जी महाराज का यह फरमान, ये वाक प्रेरणा दे रहा है, जे रोग अंदर है तो वैद भी अंदर बैठा है, औषधि भी अंदर है, तो उस औषधि का सेवन कर।
2: ओंकार सतनाम कर्ता पुरख निर्भो निर्वैर अकाल मूरत अजूनी सैभं गुर प्रसाद। काल जाल जम जो न साके सच का पंथा थाटेओ। सतगुरु दी बाणी दा फरमान, हुण काल दा जाल सानू वेख नहीं सकदा, काल दी फाई साडे ते पह नहीं सकदी। क्यों? असी सच दे मार्ग ते चल पए, असी सच दा पंथ बना लिया, असी सच दे राही बन गए। کال جال جم جو ہو نہ ساکے سچ کا پنتھا تھاٹیو. کال سما اکال سمے تو رہت پھائی سمے دی ہے جال سمے دا ہے منک وقت دی گرفت دے چے منک سمے دے بندن دے چے اور سمے دے پربھاؤ ہیٹ جی رہے وقت سما کال منک تو جو چند ہے کرائی جا رہے کرائی جا رہے کرائی جا رہے اور اس سب کچھ منک کال دے جال وچ پھس کے ہی کر رہے ہیں انج کہہ لو بندن دے چھے. سمے دا بودھ ہوندا ہے دن کر کے رات کر کے ٹھہر جائے دن تو سمے نوں ناپنا اوکھا ہوئے گا ٹھہر جائے رات تاں وی سمے نوں ناپنا بڑا اوکھا ہوئے گا دن تے رات دی اے گردش سمے نو ناپن دا ذریعہ بنی سمے نو سمجھن دی ایک پریرنا ملی دن تو رات تو. لیکن رات اپنا ایک بندھن لے کے آمدی ہے دن اپنیاں بیڑیاں لے کے آمدا ہے رات اپنی جال لے کے آؤندی ہے دن اپنی پھائی لے کے آ جاندا ہے. شاید اسے واسطے تے پادشاہ نے فرمان کیتا جالی رین جال دن ہوا جیتی گھڑی پھائی دیتی. دن آیا ہے ایک جال دی طرح رات آئی ہے ایک جال دی طرح تے دن تے رات دیاں جو سٹھ گھڑیاں نے تے سب پھائیاں نے رس رس چوگ چگے نت پھاسے چھوٹس موڑے کون گنے. اے مورک کیویں چھٹے گا سما تیرے کول کرائی جا رہے اور اس سب کچھ تو اس طرح کردا پیا جیسے پھائی دچ پھڑیا کوئی پنچھی پھڑ پھڑاندا ہے جیسے جال دچ پھریا پھسیا ہویا کوئی پنچھی پھڑ پھڑاندا ہے تڑپدا ہے. تو اس طرح منک دن نو تڑپ رہا ہے رات نو تڑپ رہا ہے جو کچھ کر رہا ہے بندن نہیں بندن جو کچھ کر رہا ہے مجبوری ہی مجبوری سما کھچ کے اس تو سب کچھ کرائی جا رہے ہیں. اس واسطے بھارت دا دھارمک ادھین کرتا دھرم دی گہرائیاں چ جان والا اس نے پرماتما نو ایک نام دیتا ہے اکال. پرماتما دی دنیا چ سما نہیں ہے وقت نہیں ہے اتھے وقت ہے ہی نہیں سنسار کال ہے نرنکار اکال ہے. جو سنسار وچ جی رہا ہے کال وچ جی رہا ہے اور جو اکال نال سرت جوڑ بیٹھا ہے اتھے سنسار تو اچھا اٹھ گیا کال تو اچھا اٹھ گیا. ودوانا نے سمے دیاں تین دھاراواں منیاں نے سمے نو تین حصیاں دے ونڈیا ہے بھوت بھوش ورتمان ماضی حال مستقبل. منک جی رہا ہے سمے دیاں انہاں تین دھاراواں دے. جد